0: نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جس نے صبح کے وقت 10 مرتبہ اور شام کے وقت 10 مرتبہ مجھ پر درود بھیجا اسے میری شفاعت نصیب ہوگی۔ روایت ہے طبرانی کی۔ ارشاد باری ہے والذاکرین اللہ کثیرا والذاکرات اعد اللہ لہم مغفرتا واجرا عظیما۔
1: Qatar's most heard radio station, FM 107. FM 107. Dil se desi.
2: सीखना समझना और बोलना ये तीन हिस्से होते हैं किसी भी जुबान को सीखने के लिए और आखिर हमें कैफल हाल से आगे भी तो बढ़ना है कि नहीं इसलिए हमारे खास शो को जरूर सुनें।

0: یعنی ایک چیز چونکہ وہاں مجرموں کو یعنی وہ کافی تعداد میں ہے تو ان کے لیے جمع کا پلورل کا صیغہ استعمال کیا گیا ہے تو پلورل کا صیغہ ہے زرق جیسے کہ ہم نے پہلے ہی بتایا احمر اس کا جمع کا صیغہ ہے حمر اسود جمع کا صیغہ ہے سود ابیض بیض ازرق زرق اوورال نیلا پن کے حوالے سے ہماری گفتگو ہو رہی تھی تو قرآن میں جہاں یہ سورۃ طہٰ میں یہ آیت آئی ہے تو اس میں نیلا پن گویا خوف دہشت اور صدمے کی نشانی ہے اگرچہ ہم نیلے رنگ کو دوستی اور سکون کی نشانی سمجھتے ہیں منرل واٹر کا جو کلر ہے آسمان کا رنگ ہے تو اوورال اس میں جو ہے نا ہم یعنی مثبت مطلب ہی لیتے ہیں لیکن قرآن میں یہ نیلا رنگ ایک مرتبہ استعمال کیا گیا اور وہ بھی عذاب کی تصویر کے ساتھ اب آتے ہیں کالے رنگ کی طرف تو کالے رنگ قرآن میں زیادہ تر غم شرمندگی اور عذاب کے لیے آیا ہے جن کے چہرے کالے ہوں گے انہیں کہا جائے گا کیا تم نے کفر کیا تھی سورہ آل عمران کی آیت ہے ویسے کالے پہاڑ سیاہ رنگ کے پہاڑ کے حوالے سے ہم نے پہلے آپ کو بتایا تھا کہ وہاں جو ہے نا دراصل یہ نعمتوں کے حوالے سے بتائی جا رہی کہ اس طرح کے پہاڑے ہیں اللہ سبحانہ تعالیٰ کی نعمتوں کا یہ عجیب نمایاں اظہار ہے کہ اللہ سبحانہ تعالیٰ طرح طرح کے پہاڑے بنائے ہیں تو قرآن میں جہاں عذاب کے لیے یا جن پر عذاب کا فیصلہ ہو چکا ہے ان کے لیے بھی کالے رنگ کی بات آئی ہے وہاں اللہ تعالیٰ نے اپنی نعمتوں کا ذکر کرتے ہوئے کالے پہاڑ کی بات بتائی ہے تو وہ مثبت معنی میں ہے کہ یہ سب اللہ تعالیٰ کی نعمتیں ہیں تو سفید یا کالا اسلام میں تو یہ میٹر ہی نہیں کرتا اسلام سان کے حوالے سے اگر ہم بات کریں یہاں تو صرف تقوی کا معیار ہے لیکن اوورال جو سائن ہے ان کلرز کے مختلف ہم اپنے زبان میں استعمال کرتے ہیں تو عربی بھی اس سے دور نہیں عربی میں بھی اس طرح کے استعمالات پائے جاتے ہیں اب آتے ہیں سرخ رنگ کی طرف یہ شدت کا رنگ ہے دیکھیں سرخ رنگ میں بھی کئی طرح کے معنی ہیں قرآن کریم میں جہاں پہاڑوں میں بھی سفید سرخ اور کالے رنگ کی بات آئی ہے تو یہ نعمتوں کی بات ہے دوسری جگہ کہا کہ آسمان سرخ چمڑے جیسا ہو جائے گا وردتن کتہان یہ سورۃ الرحمن ہے جس میں یہ قیامت کی نشانی بتائی گئی ہے تو یہ سرخ رنگ خطرے شدت اور قیامت کے وقت کی بات ہے تو یہ ہیں چھ رنگ قرآن میں یہ استعمال کیے گئے ہیں ان تمام رنگوں کا نام سبز پیلا سفید نیلا کالا اور سرخ اخضر اصفر ابیض ازرق اسود احمر تو جی ہاں ہمارے ساتھ جڑے رہیے چونکہ اب تک صرف آپ یہ جان رہے ہیں کہ یہ الفاظ یہ کلر ان کے نام کیا ہیں کیسے ہم ان کو جملوں میں پروئیں گے اور پھر کس طرح ہم یوز کر سکتے ہیں مختلف معنیوں میں مختلف انداز سے یہ تو ہم آپ کو آگے بتائیں گے بس جڑے رہیے ہمارے ساتھ ملتے ہیں ایک چھوٹے سے بریک کے بعد
1: سیکھنا سمجھنا اور بولنا یہ تین حصے ہوتے ہیں کسی بھی زبان کو سیکھنے کے لیے اور آخر ہمیں کیف الحال سے آگے بھی تو پڑھنا ہے کہ نہیں اس لیے ہمارے خاص شو کو ضرور سنیں جس کا نام ہے لرن عربک
0: سامعین کرام پروگرام کی سلسلے میں اب ہم آپ کو بتائیں گے کلر نیمز اب بھی ہم انہیں جملے میں استعمال نہیں کر رہے چونکہ ابھی کافی جو ہے نا رنگ کی بات نہیں آئی ہے کافی سارے رنگ ہیں جن کا ذکر قرآن کریم میں نہیں ہے لیکن ہم تو یوز کرتے ہیں تو اس کے ساتھ ساتھ ہم آپ کو یہ بھی بتاتے جائیں گے کہ عربی میں جیسے ہر نام کے لیے اس کا ایک مذکر فارم ہے ایک مؤنث فارم ہے میل اور فیمیل ہے تو اس طرح جو ہے نا رنگ ہمیشہ اس چیز کے مطابق بدلتا ہے جس کا وہ رنگ بیان کر رہا ہو اسی طرح کالے رنگ کے لیے اسود مذکر ہے سودا مؤنث ہے سرخ رنگ کے لیے احمر مذکر ہے حمرا مؤنث ہے نیلے رنگ کے لیے ازرق مذکر ہے زرقا مؤنث ہے پیلے رنگ کے لیے اصفر مذکر ہے صفرا مؤنث ہے سبز رنگ کے لیے اخضر مذکر ہے خضرا مؤنث ہے اسی طرح نارنجی اس رنگ کے لیے مذکر ہے برتقالی اور مؤنث ہے برتقالیہ ٹھیک ہے اور جامنی جو ہے نا یہ پرپل یہ عربی میں اس کا جو رنگ کا نام ہے بنفسجی مذکر کا فارم ہے اور اس طرح فیمیل کے لیے ہے بنفسجیہ براؤن کے لیے عربی کا لفظ ہے بنی گلابی کے لیے وردی سرمئی جو گرے ہے اس کے لیے ہے رمادی سنہری یعنی جو زرری یا طلائی رنگ کے جو ہوتے ہیں نا سونے کے تو اسے ذہبی کہتے ہیں ذہبی چاندنی رنگ کے لیے فضی تو یہ ہے الوان عربی زبان کے لیکن نام کے ساتھ ساتھ آپ کو یہ بھی بتا دیں کہ ہر رنگ کے لیے بھی फिर कहीं कोई रंग हल्का होता है, कहीं कोई गाढ़ा, कहीं चमकदार, कहीं फीका। इसके लिए भी अरबी अल्फाज हैं। अगर आप हल्का लाइट कलर बताना चाह रहे हैं तो उसके लिए आप यूज करना है आपको फातिह, गाढ़ा हो तो दाकिन, चमकदार हो तो फाकिह, गॉर्जियस जिसे हम कहते हैं फाकिह, ये इसका इस्तेमाल कुरान में भी है। इसी तरह फीका कलर जो है इसके लिए बाहित लफ्ज का इस्तेमाल करते हैं, लोन बाहित फीका रंग। तो हल्का नीला लाइट ब्लू इसके लिए हम कहेंगे अजरक फातिह, और गाढ़ा सब्ज इसके लिए हम कहेंगे डार्क ग्रीन अखबर दाकिन, और जो गॉर्जियस लाल है सुर्ख है इसके लिए हम कहेंगे अहमर फाकिह, और अगर पीला यानी फीका हो तो इसके लिए हम कहेंगे अस्फर बाहित। अब इन कलर को अगर हम जुमलों में इस्तेमाल करें तो सीधा साधा अगर कोई जुमला हो जिसमें सिर्फ आपको कलर ही बताना है तो उसके लिए ले लीजिए चंद आसान मिसालें। जैसे आप कहना चाह रहे हैं सफेद कपड़ा है, आप कहेंगे हादा कुमाश अबियत, ये सुर्ख गाड़ी है। सैयारा हमरा, देखिये सैयारा ये लफ्ज मुअन्नस है जिसके लिए जो वस्फ इस्तेमाल किया गया रंग का वो भी मुअन्नस का सीगा है या फिर मेल फीमेल फॉर्म है हमरा। जैसे हमने पहले बताया कि अहमर मुजक्कर के लिए, हमरा मुअन्नस के लिए है। इसी तरह हदीका खजरा यानी सब्ज बाग। तो अरबी में आपको पहले ये जानना है कि दरअसल वो चीज क्या है, किस कलर का है, फिर आपको मुजक्कर और मुअन्नस के हवाले से उसे फिट करना है। हाँ, इस तरह आप अपने रंग को बदलिए और इस्तेमाल करते चाहिए। लेकिन हाँ, अपने जो एहसासात और जज्बात को आप जाहिर करना चाह रहे हैं वो तो आपको जरूर समझना पड़ेगा कि आप किस कलर को किस जज्बे के लिए इस्तेमाल कर रहे हैं, और अब हम आपको वही बताएंगे कि इसको आप कैसे इस्तेमाल करें। अच्छा, सुर्ख रंग के लिए आम बोलचाल की जबान में इसे गुस्से के लिए इस्तेमाल किया जाता है। अरबी में कहते हैं वल्ला अहमर मिनल गदब, वजहुहु अहमर मिनल गदब, उसका चेहरा गुस्से से सुर्ख हो गया। फिर आते हैं अजरक की तरफ। अच्छा, नीले रंग को अरबी में कुछ उदासी मूड के लिए इस्तेमाल करते हैं, मिजाज हो अजरक अलियोम, आज उसका मूड उदास है। इसी तरह जब उदासी हो तो बंदा समंदर की तरफ जाता है तो उसे सुकून मिलता है, तो यहाँ पर उस नीला समंदर कहने से दरअसल वो उदासा एक दिल उसी की तरफ इशारा है, उदास दिल की तरफ इशारा है। तो नीला रंग ओवरऑल ये खामोश जज्बात का रंग है। अब आते हैं असफर की तरफ। असफर में जैसे कि हमने बताया कुरान में ये जवाल के मरहले की तरफ इशारा है। अरबी में इस तरह के इस्तेमालात भी हैं कि वजह असफर में ताब, उसका चेहरा जो है थकन की वजह से पीला पड़ गया है उसके चेहरे पर, तो ये ताब और थकन की वजह से है, गोया ये थकन का रंग है। तवानाई के लिए भी इस्तेमाल करते हैं, जैसे सूरज जब हम कहते हैं कि सूरज पीला शम सफरा, तो इसके दरअसल यानी सूरज की रोशनी में कुव्वत है, दैट मींस इज ए हैप्पी डे, और सूरज की रोशनी को तो हम यानी मुस्बत तौर पर ही इसे इस्तेमाल करते हैं। अब आते हैं अखदर की तरफ। अखदर आप ये सब्ज जो इसमें इत्तेफाक है, चाहे वो कुरान में हो या किसी आम बोलचाल की जुबान में, हर वक्त ये जिंदगी उम्मीद और सुकून के लिए इस्तेमाल किया जाता है ये कलर ये रंग। तबीयत अल-खदरा ग्रीन नेचर, ग्रीनिटी की तरफ जो हम बात कर रहे होते हैं तो ओवरऑल ये मुस्बत माना में हम इसे इस्तेमाल करते हैं। इसी तरह अब आते हैं काले रंग की तरफ। इसके लिए जुमला यानी वो कैफियत गम खौफ और महरूमी की कैफियत का इजहार किया जाता है। इसे कहते हैं यौम अस्वद, आज बड़ा काला सियाह दिन गुजरा है, यौम अस्वद फी हयात, उसकी जिंदगी का सियाह दिन है। या कल्बु अस्वद बिल हुज़्न, उसका दिल गम से भरा है यानी काला काला हो गया है। तो यह काला रंग गोया के अंधेरे की तरफ इशारा है जिसमें परेशानी गमगीनी खौफ और महरूमी है। और सफेद कलर की तरफ आते हैं तो उसमें पाकिजगी सच्चाई और अमन है। इसके लिए हम एक सेंटेंस आपको बताते हैं, वो है कल्बु अबयद, अरे भाई उसका दिल बड़ा सादा है सफेद है, यानी कोई कजरवी नहीं, हकद हसद किसी के लिए जो है ना उसके दिल में कोई कजरवी और बात नहीं, उसका दिल सफेद है, उसका दिल साफ है। निया बैता कहते हैं नेक नीयत को। तो इस तरह हम कलर को जोड़ रहे हैं एहसासात को बयान करने के लिए, जज्बात को जाहिर करने के लिए। तो गोया सफेद रंग ये दिल की रोशनी है, नीयत की सफाई है, नेक नीयती की बात है। और वर्दी ये दरअसल गुलाबी गुलाबी ये कलर ये फीमेल कलर है जैसे आप कह सकते हैं ये नरमी ख्वाब और मोहब्बत के लिए इस्तेमाल

0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: इंसान आसमान से इस दुनिया में उतारा गया है और उसे दोबारा आसमान की तरफ ही लौटना है, इसलिए इंसान के रब ने आसमान से एक रस्सी लटकाई और फरमाया, सब मिलकर इस रस्सी को मजबूती से थाम लो और आपस में तफर्रका ना डालो। यह रस्सी ये हबले मतीन है, कुरान करीम। आइए तलहा अशरफुल जमान के साथ सुनिए एक खास प्रोग्राम पर्ल्स ऑफ द कुरान, जहां हम तलाश करेंगे कुरान के वो मोती जो हमारी जिंदगी को संवार दें।
2: السلام عليكم ورحمة الله وبركاته بسم الله والحمد لله والصلاة والسلام على رسول الله وبعد سامنے کرام پروگرام قرآن کے موتی کے اس سمندری سفر میں قرآنی موتی کی تلاش میں طلحہ شف الزمان کی جانب سے قبول کیجئے سلام و تحیات آج سمندر کی بالکل تہ میں ایمان کی حقیقت کو ذرا جاننے کی کوشش کریں گے ایمان یہ سیکھا جاتا ہے ایمان کو سمجھا جاتا ہے ایمان کی نگہداشت کی جاتی ہے اور ایمان کا وقتاً فوقتاً جائزہ بھی لیا جاتا ہے سامعین کرام یہ تصور درست نہیں کہ میں ایک مسلمان گھرانے میں پیدا ہوا ایمان کی بنیادی تصورات بچپن ہی سے جانتا ہوں اب مجھے ایمان کو دوبارہ دیکھنے سمجھنے اور پرکھنے کی کیا ضرورت ہے نہیں دل ایک ہی کیفیت پر نہیں رہتا اس پر حالات گزرتے ہیں شبہات خواہشات فتنے